0: This is FM 101.
1: Karachi, Lahore, Islamabad, Peshawar, Quetta, Hyderabad, Faisalabad, Sialkot, Multan, Bahawalpur, Sargodha, Larkana, Mithi, Bichha, Khairpur, Kohat, Pannu, Abbottabad, and Mirpur Azad Kashmir. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
0: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.
2: सुनते रहिए FM 101.
3: शुक्रिया आपने FM 101 ट्यून किया.
0: दिस इज FM 101.
2: सुनते रहिए FM 101.
3: शुक्रिया आपने FM 101 ट्यून किया.
0: दिस इज FM 101.
2: सुनते रहिए FM 101.
3: शुक्रिया आपने FM 101 ट्यून किया.
0: This is FM 101.
2: सुनते रहिए FM 101.
3: शुक्रिया आपने FM 101 ट्यून किया.
0: This is FM 101.
2: सुनते रहिए FM 101.
3: शुक्रिया आपने FM 101 ट्यून किया.
0: दिस इज FM 101.
4: शुक्रिया आपने FM 101 ट्यून किया. शुक्रिया आपने FM 101 ट्यून किया.
5: आज हम बयान करेंगे, पारा है 20वां और सूरत है अलकसस और आयत मुबारक है 7 से 9. औज़ु बिल्लाहि मिनश शैतान रजीम, बिस्मिल्लाहिर रहमान रहीम. वा ओहेना, वा मैंने और ओहेना हमने वही की. इला, इला मैंने तरफ. उम्मे मूसा, मूसा अलैहि सलाम की वालदा की तरफ. अन अर्दी ही, एक इल्हाम जिसे हम कहते हैं, ये के दूध पिलाए. फा इज़ा, फा मैंने पस. इज़ा मैंने जब. खिफ्ते, फिर जब तुझे डर महसूस हो. अलैहे, इसके ऊपर. फालकी है, तो डाल दे इसे. फिल यम में, पानी में, दरिया में. वला तखाफी, और ना डर. वला ताजनी, और ना गम खा. इन्ना, इन्ना मैंने बेशक. रात दूहू, बेशक हम ये इसे लौटा देंगे इसे. अलैहे का, तेरी तरफ. बेफिक्र रही, तेरी तरफ ही लौट कर आएगा. व जायलूहू, और हम बनाने वाले हैं इसे. मिनर मुरसलीन, रसूलों में से. यानी जब नबी को ओहेना हो तो वही होती है, और जब नबी के अलावा कोई तो उसे इल्हाम कहा जाता है. तो इल्हाम फरमा दिया कि हमने इन्हें रसूलों में से बनाना है. और ये मूसा अलैहिस्सलाम की वालदा का नाम यूहन्ना था, और आप लावी बिन याकूब की नस्ल से हैं. अल्लाह ताला ने उनको ख्वाब के या फरिश्ते के ज़रिए ये उनके दिल में डालकर इल्हाम फरमाया. चुनाचा वो चंद रोज़ आपको दूध पिलाती नहीं. फरमाया ना कि इन्हें दूध पिलाएं. फ़ायदा खिफ्त, जब वो डर सा महसूस हो. चंद रोज़ तो दूध पिलाएं. इस अरसा में ना आप रोते थे, ना उनकी गोद में कोई हरकत करते थे, ना आपकी हमशीरा के सिवा और किसी को आपकी विलादत की इतला नहीं थी. जब हमसाया वाकफ हो गए तो गमाजी और चुगलखोरी करेंगे. उन्हें यह ख़तरा हुआ जो अल्लाह ने इजाज़त दी थी. जब ऐसा डर लगे, ऐसा हो जाए, तो फ़िरऔन इस फर्जंद अर्जुमंद के कत्ल के दरपया हो जाएगा. इसलिए उस वक़्त था कि पानी में डाल दें. ले यकून, ताकि वो हो जाए. लहुम उदूम हज़ना, اور غم زدہ جو ہے نا آپ نے نہیں ہونا. دریائے نیل جو ہے نا مصر میں وہاں بے خوف و خطر ڈال دے اس میں اور اس کے غرق کو ہلاک کا اندیشہ نہ کرے. ہاں اور اس کی جدائی کا بھی نہ غم کھائیں. ہاں تو اس طرح سے انہوں نے حضرت موسیٰ علیہ السلام کو 3 ماہ دودھ پلایا اور جب آپ کو فرعون کی طرف سے اندیشہ ہوا تو ایک صندوق میں رکھ کر جو خاص طور پر اس مقصد کے لیے بنایا گیا تھا شب کے وقت دریائے نیل میں بہا دیا. اس شب کو کی جو صبح ہوئی اور اس صندوق کو فرعون کے سامنے رکھا اور وہ کھولا گیا. جب کھولا گیا تو حضرت موسیٰ علیہ السلام برآمد ہوئے جو اپنے انگوٹھے سے دودھ چوستے تھے. تو انہیں کہ یہ ہی نا کسی طرح سے نا یہ اب ہم اپنے پاس رکھ لیں. ہاں تو ان کی جو مسز تھیں ان کو پسند آ گیا, اس طرح سے انہوں نے انہیں رکھ لیا اور پالنا شروع کر دیا. ان کی فرعون کی جو بیوی تھی وہ آسیہ تھی, آسیہ کو وہ پسند آ گئے. انہیں ضرورت تھی, ان کے پاس بچہ نہیں تھا. خرداوانا الحمد للہ رب العالمین صلاۃ والسلام.
4: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ, مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے. اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 سے 12 بمقام آستانہ عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحب زادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں, جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے. خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں, وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی.
6: شکریہ, آپ نے FM 101 ٹیون کیا.
7: دس از FM 101.
3: شکریہ, آپ نے FM 101 ٹیون کیا.
7: دس از FM 101.
8: Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.